0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
0: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम बिहानको 6 बजेको छ।
4: यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।

0: खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार
1: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
4: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। बिहानै मिरमिरेमा झोला वा रित्तो सिलिन्डर बोकेर घरबाट निस्कनु घामको राप र धुलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको अहिलेको दैनिकी बनेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको झण्डै 2/3 स्थिर सरकार छ। चुनावका बेला अनलाइन मार्फत नै सबै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता भएको थियो तर ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्। अरू त अरू चूलो बाल्ने एक थान ग्यास सिलिण्डरका लागि नागरिक कयौं दिनदेखि लाइन बस्न बाध्य छन्। 10,000 रूपियाँ तिर्दा पनि राज्यले सहज रूपमा पासपोर्ट दिन नसक्दा युवाहरू राहदानी विभागको लाइनमा छन्। यस्तै यातायात कार्यालयमा लाइसेन्स लिन नवीकरण गर्न र कर तिर्न घण्टौं कुर्नुपर्ने बाध्यता उस्तै छ। अर्थात न्यूनतम सेवा पाउन पनि नागरिक लाइनमै उभिनु परेको आजको अन्नपूर्ण पोस्टले लेखेको छ। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। ग्यास उद्योग र डिलरहरूमा सिलिण्डरको आपूर्ति अनियमित छ। त्यसैले नयाँ सिलिण्डर नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर धाउन बाध्य छन्। नेपाल आयल निगम भने ग्यास पर्याप्त रहेको दावी गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थाको भन्दा बढ़ी नै ग्यास आयात भइरहेको छ। एउटै व्यक्तिले धेरै भण्डारण गर्नाले लाइन बस्नु परेको हो। विक्रेताले व्यक्ति पहिचान नगरी दिँदा यो समस्या आएको हो। उहाँले भन्नुभयो आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव वा कालोबजारी गरिए कड़ा कार्यवाही गर्ने निगमले चेतावनी दिएको छ। नयाँ आर्थिक वर्षसँगै लागू गरिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ प्रणाली पनि अवरूद्ध हुँदा नागरिक समस्यामा परेका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: यसैबीच सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जनजीविकाको सवालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकार विरूद्ध संसदमै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा रासोपाका सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए। रासोपाका सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो सरकार सञ्चालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ। रासोपाका निवर्तमान प्रवक्ता समेत रहेका झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीखो कटाक्ष पनि गर्नुभयो। हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवतः कालो चश्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ उहाँले भन्नुभएको छ। यस्तै रासोपाका अर्का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए नभएको भन्दै कटाक्ष गर्नुभएको छ। रासोपाकै सांसदबाट सरकारलाई प्रश्न बारेको खबर आजका पत्र पत्रिकाले छापेको छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। गएर मध्यराति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नु पर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नआतिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। हिजो दिउँसोको संसद बैठकमा राष्ट्रपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
0: धेरै सरकारी अस्पतालका फार्मेसीमा धेरै बिरामीले खोजेका धेरै औषधि पाइँदैन। पीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवी शिक्षण, निजामती, कान्तिबाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएका फार्मेसीमा औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छ। सरकारी अस्पतालका फार्मेसीलाई प्रभावकारी बनाउने भन्दै एक महिना अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल फार्मेसी नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्न उर्दी गरेको थियो। शक्तिशाली सरकारको आदेश तत्कालै पालना भयो, सबै सरकारी अस्पतालले फार्मेसीको बोर्ड फेरे। अहिले देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11,605 फार्मेसी छन्। ती सबैजसो फार्मेसीको नाम सुलभ फार्मेसी बनेको छ, तर नाम बदलिएका फार्मेसीमा बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। सरकारी अस्पतालमा फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था देशभरका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिए पनि महँगा र बीमामा समावेश औषधि किन जानुपर्छ? निजी फार्मेसीमै आजको नयाँ पत्रिकामा खबर छ।
1: सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन्। सरकारी संयन्त्रलाई थाहा नभएको विषय पनि होइन। कुवेतको परराष्ट्र मन्त्रालयले दुई हप्ता अघि कुवेतको राजधानी कुवेत सिटी स्थित नेपाली दूतावासले पठाएको विवरण अनुसार गएको जून 30 कुवेतमा कार्यरत नेपाली घरेलु श्रमिकको संख्या 68,900 थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा 1,15,000 र सरकारी सेवामा 421 जना छन्। नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेशनद्वारा प्रकाशित तथ्याङ्क अनुसार कुवेतमा 28,5,679 जना विदेशी श्रमिक छन्, जसमा घरेलु श्रमिकको संख्या 8,83,308 छ। कुवेतको कानूनले घरेलु श्रमिक ल्याउन रोकेको छैन। कुवेत पब्लिक अथोरिटी फर म्यान पावर पामले घरेलु श्रमिक ल्याउन र रोजगारदाता घर वा घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती म्यान पावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 यस्तो लाइसेन्स पाउने म्यान पावर कम्पनी 488 छन्। नेपालले घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला श्रमिकलाई वैधानिकता अर्थात लिगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुशी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक म्यान पावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना 35 नेपाली महिला कुवेतमा घरेलु कामदारका लागि ल्याइरहेको बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्र असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हेलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रियाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: NDL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै, राष्ट्रपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाप दिन प्रतिदिन बढ़दै गएको छ। कार्यालयका अनुसार फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले आफ्ना गुनासा दर्ता गरिरहेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत प्राप्त हुने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ। हेलो सरकारमा गएको एक वर्षमा मात्रै गुनासोको संख्या 321% बढ़ेको छ। हेलो सरकारमा सबैभन्दा बढ़ी कस्ता गुनासा आउँछन्, ती गुनासाको सुनवाई र समाधानको प्रक्रिया कस्तो छ भनेर साथी कृष्ण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग कुराकानी गर्नुभएको छ।
7: विशेषत सार्वजनिक सेवा प्रवाहमा सुशासनसँग सम्बन्धितदेखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषयदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका कुराहरू सम्बन्धका गुनासाहरू आउँछन्। धेरै जसो विदेशबाट आउने गुनासोहरूमा वैदेशिक रोजगारीमा परेका ठगीहरू, होइन, विदेशमै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिकको दैनिक जीवनमा पर्ने सबै प्रकारका समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
8: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
7: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यमको हिसाबले हेर्ने हो भने फोन मार्फत, मोबाइल मार्फत, हाम्रो वाट्सएप मार्फत, इमेल मार्फत, हाम्रो पोर्टल मार्फत धेरै माध्यमबाट चाहिँ हामी गुनासोहरू लिन्छौँ। ती गुनासोहरूलाई सर्वप्रथम आइसकेपछि हामी त्यसको एउटा स्क्रिनिङ गर्छौँ र सम्बन्धित निकायमा पठाउँछौँ ती गुनासोहरू। सबै गुनासो त प्रधानमन्त्री कार्यालयले मात्रै सम्बोधन गर्ने भन्दा नेपाल सरकारका अरू निकायहरू अथवा प्रदेश सरकार वा स्थानीय तह त्यहाँ चाहिँ सम्बन्धित गुनासोलाई चाहिँ फरवार्ड गर्छौँ। त्यहाँ पुगिसकेपछि त्यो गुनासो सम्बोधन भयो भएन, त्यसका समाधानको पाटो चाहिँ के गरियो भनेर हामी चाहिँ रेगुलरली फोन मार्फत, इमेल मार्फत चाहिँ त्यसको फलोअप गर्छौँ र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौँ।
8: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि, अर्थात् कुनै निश्चित समय पनि तोकिएको छ?
7: हेलो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ, होइन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू 3 शिफ्टमा गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौँ र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिराख्यो।
8: यो सरकार गठन भइसकेसँगै गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा, यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई चाहिँ विश्लेषण गर्ने, के भन्नुहुन्छ यहाँले?
7: यो त अवसर हो, किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो। सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ जुन हेलो सरकार मार्फत नागरिकको गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्सेटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ। अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ।
9: होला।
8: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ। यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
7: पाँच सातवटा जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ यो मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिलेकाहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरैको त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुन सक्छ होइन। र अब हरेक सिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ भन्ने लागिरहेको छ।
5: उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियाल। काया कैरनमा फेरि पनि खबरको सिलसिला। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको 41 लासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 60 वर्षे नागेन्द्र प्रसाद सिंह र 55 वर्षे सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजार मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्ष गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
6: गएको चैत 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो, तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उहाँले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण पूर्व झण्डै 2 मिनट अघि नै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभयो। स्थानीय तहको चुनाव अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाण्डु महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठान्नु भएन। अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार मातहतका निकायलाई पनि विश्वास नगरेको प्रश्न हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
11: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो। संयुक्त परिवारमा 3 पुस्तादेखि कतै कतै 4 पुस्तासम्म बस्थे। समय फेरियो। शहरीकरण र रोजगारीका लागि टाढा जानुपर्ने लगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो। त्यसपछि परिवारभित्र अन्तर पुस्ताको बीचमा भेटघाट पातलियो। युवा केटाकेटी र वृद्ध वृद्धाको अलग अलग संसार निर्माण भयो। यसबारे पुस्ता बीचको आत्मीय सम्बन्ध मात्र होइन, ज्ञान, अनुभव र संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन, समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। 3 देखि 4 पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ। एकल परिवार बन्दा गाउँमा वृद्ध वृद्ध एक्लिएका छन्। सन्तान खोज्दै शहर पसेका वृद्ध वृद्ध पनि एक्लोपनका शिकार भएका छन्। छोराछोरी आफ्नै र आफ्ना छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका हुन्, जसका कारण धेरै वृद्ध वृद्ध वृद्ध आश्रममा समेत पुगिरहेका छन्। हामी जुन मूल्यमा बाँचेका छौं त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ। पारिवारिक संरचनामा आएको परिवर्तनको मुख्य कारण आर्थिक र राजनैतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14 ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरूसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणकामा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खानेपिनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अहिले निकै कठिन छ भनी स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएको अड़कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
6: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ीसहित 9 सदस्य नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोकामगर, 70 केजी मुनि दानबहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले स्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 51 केजी मुनि रमिशा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलियन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रविन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गैराती पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो छ घण्टामा भुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर पानी परेको छ। आज दिउँसो मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाड़ी भेगका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
5: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलि संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
6: नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न 23 उद्योगका 61,050 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकियो भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना तथा 61 गाड़ीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अब धितो पत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि शेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिने भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार सम्बन्धी श्वेत पत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा आधारित पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
5: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। कायाको इरनमा अब पालो उखानको
6: बुद्धिमानलाई इशारा काफी।
5: उखानसँगै हामी कायाको इरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा। जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
5: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
6: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक। वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
5: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
6: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्। नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या, के मोबाइलमा चेक गरिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 522 148 र 520 702।

0: खाना पकाउने ग्यासको सहज वितरणको माग गर्दै सुर्खेतमा राजनीति दलले सरकारलाई ध्यान आकर्षण पत्र बुझाए, सहज आपूर्ति पारदर्शी वितरण गर्न आग्रह।
1: कर्णालीमा कृषि र खाद्य सुरक्षाका लागि करिब 3 अर्ब बजेट विनियोजन, व्यावसायिक खेती गर्नेलाई 7% ब्याज अनुदान।
0: रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, राज्यलाई करोड़ रूपियाँ हानि पुर्याएको आरोप।
1: र फिफाको निलम्बनका कारण नेपाली फुटबलले चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप पनि गुमायो। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतमा खाना पकाउने ग्यासको सहज वितरण गराउन माग गर्दै विभिन्न राजनीतिक दलहरूले सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले ग्यास अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ग्यासको सहज आपूर्ति, पारदर्शी वितरण प्रणाली तथा प्रभावकारी बजार अनुगमनको माग गर्दै उनीहरूले सम्बन्धित निकाय समेत संघ तत्काल आवश्यक पहल गर्न आग्रह गरेका हुन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा लगायतका राजनीतिक दलहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्। सुर्खेतमा ग्यास सिलिण्डर नियमित आइरहेको र वितरण भइरहेको भए पनि उपभोक्ताले सहजै रूपमा पाउन सकिरहेको अवस्था भने छैन। मुख्य गरी अनावश्यक रूपमा स्टक गर्ने प्रवृत्ति बढ़ेकाले पनि बढ़ी समस्या भएको पाइएको छ। खास गरी कोठा भाड़ामा विद्यार्थीहरू पनि बढ़ी मारमा परेका छन्। ग्यास अभाव भएको गुनासो बढ़ेपछि केही दिन अघि सरोकारवाला निकायका प्रतिनिधिहरूको टोलीले विभिन्न डिलरको अनुगमन समेत गरेको थियो।
1: यसैबीच ग्यास डिलरमा नपुर्याए बिक्री गरेको भन्दै प्रहरीले सुर्खेतको एरिचोकमा रहेको सगरमाथा ट्रेडर्समा छापा हानेको छ र सिलिण्डरहरू बाहिरै गायब पारिएपछि टोलीले सगरमाथामा छापा हानेको हो। खेतीमा अभाव गरेको गुनासो बढ़िरहेका बेला आयल निगम र सरोकारवाला निकायको टोलीले छापा मारेको हो। 450 ग्यास सिलिण्डर पठाइएकोमा 50 देखि 100 वटा सिलिण्डर गायब पारिएको गुनासो बढ़ेपछि छापा हानेर त्यहाँ सिल गरिएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको आयल निगमले जनाएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार 8 बिस्कोट नगरपालिका 9 का जनक बटलाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रकम अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म जेरी नै सञ्चालन नगरेको पाइएको छ। आयोगले 8 बिस्कोट नगर

0: कार्यकालका मेयर रवि केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरूद्ध 80,23,000 रूपियाँ विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसो गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन तथा कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि अधिकृत मीन बहादुर केसी विरूद्ध 91,17,000 बिगो कायम गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ। यस्तै 28 करोड़ दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक पटाला, उपाध्यक्ष वीरबहादुर रोकाए, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेललाई पनि मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्तान केन्द्र निर्माण मार्फत 91,17,000 र गाड़ी खरिदतर्फको 80,23,000 रूपियाँ बिगो कायम गरी मुख्य कसुरदार सर कैल जरिवाना तथा बिगो असुल उपरको सजाय माग गरेको आयोगले जनाएको छ। सहकारीका नाममा मात्र प्राप्त सहकारी सरकारी गाड़ी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै उनीहरूमाथि उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076-77 पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिम मार्फत संचालित दुग्ध व्यवसाय प्रबन्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आयोगको निष्कर्ष छ।
1: सुर्खेतको वीरनगरमा एक युवाको स्कूटरमा यात्रा गर्दा बेहोश भएर ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कपिन्द्र सिंह बोहराले वीरनगर नगरपालिका 9 सुर्खेतका 29 वर्षीय उत्सव जीसीको उपचारका क्रममा ज्यान गएको बताउनु भएको छ। नेपालगंजबाट स्कूटरमा बसेर सुर्खेततर्फ आइरहेका बेला यात्राका क्रममा बेहोश भएपछि उहाँलाई कर्णाली प्रदेश अस्पताल पुर्याइएपछि नै उपचारकै क्रममा ज्यान गएको हो। वीरनगर नगरपालिका 9 का 27 वर्षीय रोशन घिसिङले चलाएको स्कूटरमा बसेका जीसी हरि आइपुग्दा बेहोश हुनुभएको हो। चालक घिसिङले उहाँ बेहोश भएको जानकारी प्रहरीलाई दिएपछि प्रहरीको समन्वयमा अस्पताल पुर्याइएको थियो। उहाँको शरीरमा केही औषधको मात्रा देखिएको भन्दै प्रहरीले यस बारेमा छानबिन भइरहेको जनाएको छ।
0: जाजरकोटको बारेकोट गाउँपालिका 6 धुमा स्थित सार्वजनिक सड़क खण्डमा बालिका कुटपिट गर्ने एक पुरूष पक्राउ परेका छन्। गत असार 5 गते दिउँसो झारपो गर्ने वाहनामा 59 वर्षीय हिरालाई चलाउनेर 14 वर्षीय बालिकालाई हात मुक्काले कुटपिट गरेका थिए। त्यो कुटपिटको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कार्यवाही अघि बढ़ाएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले साउन 21 गते दिउँसो चलाउनेलाई बारेकोट गाउँपालिका नम्बर 6 बाटै पक्राउ गरेको हो। पक्राउ परेका चलाउनेलाई जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक 5 दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो।
1: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष 83-84 लागि कृषि तथा खाद्य सुरक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको दावी गरेको छ। कर्णालीमा कृषिमा आत्मनिर्भर बनाउने योजना ल्याइएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने सरकारवालाले जोड़ दिएका छन्। सरकारले कृषि तथा खाद्य क्षेत्रका लागि 2,92,87,00,000 रूपियाँ विनियोजन गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत खर्च हुने गरी सरकारले उत्पादन वृद्धि, कृषि यान्त्रिकीकरण, व्यावसायिकता र रैथाने बाली संरक्षणलाई बजेटको मुख्य आधार बनाइएको बताएको छ। उत्पादन लागत घटाउन र कृषिलाई प्रविधिसँग जोड्न कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारिएको हो। यान्त्रिकीकरण र व्यावसायिक कृषि अपरिहार्य रहेको बताइएको छ। कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याउन र व्यावसायिकता प्रवर्धन गर्ने उद्देश्यले सरकारले विशेष अनुदानको नीति पनि अघि सारेको छ। 5 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा व्यावसायिक कृषि गर्ने उद्यमीलाई प्रवाह हुने कृषि कर्जाको ब्याजमा 7% सहुलियत दिइने योजना बनाइएको छ। यस्तै 5 हेक्टर भन्दा कम क्षेत्रफलमा खेती गर्ने साना कृषक समूह, सहकारी तथा फर्महरूलाई व्यावसायिक खेती र पशुपालनका लागि प्रभावित कर्जामा ब्याज अनुदान दिइने सरकारले जनाएको छ। पशुपालन, दूध उत्पादन, दूध अनुदान, गुणस्तर नियन्त्रण, दुग्ध उत्पादक किसानलाई प्रोत्साहित गर्न प्रति लिटर दुग्ध अनुदान दिँदै आएको भूमि व्यवस्था तथा कृषि एवं सहकारी मन्त्रालयले जनाएको छ। प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि पनि कृषि बीमा र अनुदान प्रणालीलाई पारदर्शी बनाउन किसान वर्गीकरण तथा सूचीकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: जित पुरवाले यह साल तो निश्चिंत हो गवा गए।
6: हाँ, तब पतलिया याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नजदीक किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
5: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
10: 29 गतेसम्म परीक्षा मिति 2083 श्रावण 31 गते, नतिजा प्रकाशन 2083 भदौ 3 गते, परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681 0956, 98412 88391, 98580 40382।
11: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। हामीले अहिलेसम्म खाना पकाउने ग्यासको सहज वितरणको माग गर्दै सुर्खेतका राजनैतिक दलले सरकारलाई स्थानीय प्रशासन मार्फत ध्यानाकर्षण पत्र बुझाए। सगरमाथा सप्लाई सेन्टर्समा बाहिर सिलिण्डर बेचेको पाइएपछि प्रहरीको छापा। कर्णालीमा कृषि र खाद्य सुरक्षाका लागि 3 अरब बजेट विनियोजन। व्यावसायिक खेती गर्नेलाई 7% ब्याज अनुदान लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कर्णाली प्रदेशमा नवजात शिशुदेखि 5 वर्ष मुनिका 70,000 भन्दा बढी बाल बालिकालाई स्वर्णबिन्दु प्राशन आयुर्वेद औषधि खुवाइएको छ। गत आर्थिक वर्ष 82-83 असोजदेखि असारसम्म कर्णालीका 3 जिल्लाका 70,508 जना बाल बालिकालाई खुवाएको हो। बाल बालिकाको स्वास्थ्य प्रबन्धन सँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरू गरिएको हो। प्रदेश आरोग्य अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका स्वर्णबिन्दु प्राशन कार्यक्रम फोकल पर्सन आचार्यले सबैभन्दा बढी सुर्खेतमा 65,092 जना बाल बालिकालाई खुवाएको बताउनुभयो। यस्तै सबैभन्दा बढी कम जुम्लामा 3,966 जनालाई खुवाएको छ भने दैलेखमा 5,416 जनालाई खुवाएको छ। कर्णाली प्रदेशका 3 वटा आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत यो सेवा निशुल्क उपलब्ध गराइएको छ। स्वर्णबिन्दु प्राशन कार्यक्रमले कर्णालीका बाल बालिकामा रहेको कुपोषणको समस्या कम गर्न मदत पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँदै स्मरण शक्ति एकाग्रता र बौद्धिक क्षमताको विकास गरेको उहाँको दावी छ। स्वास्थ्य केन्द्र जुम्ला तथा कर्णाली प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन भइरहेको छ। सुदर्शनको भस्म मह घिउ र विभिन्न जडीबुटीहरूको मिश्रणबाट स्वर्णबिन्दु प्राशन तयार गरिन्छ। प्राचीन आयुर्वेद विधिबाट तयार गरिने स्वर्णबिन्दु प्राशन बाल बालिकालाई प्रत्येक महिनामा आउने पुष्य नक्षत्रको दिन खुवाइने गरिन्छ।
1: कर्णाली प्रदेश सरकारले गठन गरेको सुक्खा क्षेत्र अध्ययन तथा अनुगमन कार्यदलले सुर्खेतको सिमता र सल्यानको वनगाड गाउँपालिकाका खडेरी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिमता गाउँपालिका का किसानहरूले अझैसम्म पनि धान रोपाई गर्न नपाएको गुनासो गरेका छन्। लामो समयदेखि पर्याप्त वर्षा नहुँदा धान रोपाई प्रभावित हुनुका साथै कृषि उत्पादन सिंचाई खानेपानी तथा जनजीवनमा परेको प्रभाव अध्ययन गर्न कार्यदल सम्भावित र प्रभावित क्षेत्रमा पुगेको हो। अनुगमन टोलीमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व कृषि मन्त्री भीम प्रकाश शर्मा, वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा कार्यदलका संयोजक चित्रबहादुर रोकाई, स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयका प्राविधिक तथा सरोकारवालाको सहभागिता रहेको छ। अनुगमनका क्रममा कार्यदलले वनगाड खोला र माझकाँडा खोला तथा सुनौली खोलाको बहाव उल्लेख्य रूपमा घटेपछि सिंचाई प्रणाली प्रभावित भएको अवस्था अवलोकन गरेको छ। पानीको अभावका कारण तल्लो भेगका धेरै खेत बाँचिरहेका छन् भने कतिपय किसान सीमित पानीका लागि रातभर पालैपालो सिंचाई गर्न बाध्य भएका छन्। वनगाड कुपिण्डे नगरपालिकाको कृषि शाखाका प्रमुख नारायण प्रसाद बेलवासेले पर्याप्त वर्षा नहुँदा पाखो बारीमा लगाइएका धान, मकै, कोदो लगायतका बर्खे बाली को करिब 39% क्षेत्र प्रभावित भएको बताउनु भएको छ। धान खेती हुने कुल क्षेत्रफल मध्ये 43% क्षेत्रफलमा पानीको अभाव रहेको उहाँले बताउनु भएको छ। विशेष गरी वडा नम्बर 1, 4, 5 र 6 सबैभन्दा बढ़ी प्रभावित भएका छन्। भेरी नदी किनारका खडेरी प्रभावित क्षेत्रमा स्थानीय किसानले लिफ्ट सिंचाई प्रणाली मार्फत नदीको पानी माथिल्ला खेतीयोग्य जमीनसम्म पुर्याउने अवस्था व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन्। स्थानीय कृषक कृतिबहादुर राणाले भेरी नदीको पानी लिफ्ट सिंचाई मार्फत किनार माथिका खेतबारीसम्म पुर्याउन सके वर्षभरि नै खेती गर्न सकिने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत 5 सदस्यीय अध्ययन तथा अनुगमन कार्यदल गठन गरेको हो। कार्यदलले प्रभावित क्षेत्रमा स्थानीय तह, किसान तथा सरकारवाला निकायसँग छलफल गरी खडेरीका कारण कृषि उत्पादनमा परेको प्रभाव, तत्काल आवश्यक राहतका उपाय, वैकल्पिक सिंचाईका सम्भावना तथा दीर्घकालीन समाधानका विकल्प समेत समेटिएको प्रतिवेदन कर्णाली प्रदेश सरकार समक्ष पेश गर्ने बताइएको छ। यस वर्ष कमजोर मनसूनका कारण पर्याप्त वर्षा नहुँदा सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश क्षेत्रमा धान रोपाई प्रभावित भएको छ। प्राकृतिक वर्षमा निर्भर किसान समयमै रोपाई गर्न नसक्दा खाद्यान्न उत्पादनमा नकारात्मक असर बढ़ने चिन्तामा परेका छन्। प्राकृतिक वर्षामै भर पर्नुपर्ने आफूहरूको बाध्यता रहेको भन्दै उनीहरूले सिंचाई सुविधाको माग पनि गरेका छन्। कार्यदलको प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रमा राहत, वैकल्पिक सिंचाई पूर्वाधारको विस्तार तथा दीर्घकालीन जल व्यवस्थापनका कार्यक्रम बढ़ाइने सरकारले जनाएको छ।
0: आन्तरिक राजस्व विभागले संसारमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिठा लक्की ड्र नतिजा सार्वजनिक भएको छ। अर्थमन्त्री डाक्टर सोनी मवाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता एवं करदाताहरू मध्येबाट पारदर्शी ढंगले पहिलो चरणका विजेता छनौट कार्यक्रम सम्पन्न गरेको हो। एक किराना पसलबाट 250 रूपियाँको सामान खरिद गरी कुपन नम्बर 00735154493 प्राप्त गर्ने उपभोक्ताले 10 लाख रूपियाँको बम्बर उपहार प्राप्त गर्नुभएको छ। यो पुरस्कार रकममा नियमानुसार 25% कर कटी गरी तत्कालै 7,50,000 रूपियाँ भुक्तानी गरिने विभागले जनाएको छ। यसै गरी अन्य 15 जना उपभोक्ताले जनै 1,33,000 रूपियाँ कर कटी गरी नगद 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। भेरी खबरमा खबरको सिलसिला हुँदै जारी छ, अहिले पनि अर्को छोटो विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
12: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
7: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
0: सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ। साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
14: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो भेरीका साथै विभिन्न एफएमहरूमा हामीलाई सुनिरहनु भएको छ। यति जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री यादवले ग्यास अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भएको छ। उहाँले अफवाह र भ्रमको पछि नलागी आवश्यकता भन्दा धेरै ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह पनि गर्नुभएको छ। अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्न सक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिँदै आएकोमा भरि सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको उहाँले बताउनु भएको छ। मन्त्री यादवले 58 एलपी ग्यास उद्योग सञ्चालनमा अहिले पनि रहेको जनाउँदै 10,166 मेट्रिक टन कुल भण्डारण क्षमता 1,75,00,000 ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको पनि बताउनु भएको छ। उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिई अनुगमन अगाडि बढ़ाएको पनि बताउनु भएको छ।
0: भेरी खबरमा अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश गरेको छैन। एएफसीले फिफाको निलम्बन नभएको तर नेपालसम्म आईमा रहने जनाएको छ। नरहे नेपाल आईमा रहने जनाएको छ। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पटक पक्षको हस्तक्षेप नभएको भन्दै निलम्बन गरेको थियो। त्यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 भित्र फिफाको निलम्बनका भएमाकै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर सहित चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ।
1: खेल खबरसँगै अहिले लाइभ बिहानको भेरी खबर सकियो। बिदाउन ग्यालसम्मका मुख्य खबर फेरि एकपटक।
0: खाना पकाउने ग्यासको सहज वितरणको माग गर्दै सुर्खेत राजनीतिक दलहरूले सरकारलाई ध्यान आकर्षण पत्र बुझाए। सहज आपूर्ति पारदर्शी वितरण गर्न आग्रह।
1: कर्णालीमा कृषि र खाद्य सुरक्षाका लागि 3 अर्ब बढ़ी बजेट विनियोजन। व्यावसायिक खेती गर्नेलाई 7% ब्याज अनुदान।
0: रूकुम पश्चिमको 8 बिसको नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध मुद्दा दायर। राज्यलाई करोड़ रूपियाँ हानि पुर्याएको आरोप।
1: र फिफा निलम्बनका कारण नेपाली फुटबलले चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप पनि गुमायो। हवस् त अहिलेलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु दावत र त्यसब ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
15: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
16: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
17: एस टाइम्सका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाऊ।
18: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
19: बिहान 10 बजेदेखि
18: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी, नाम

0: समय बिहान 11 बजेदेखि। स्थान त्रिभुवन माध्यमिक विद्यालय बरिगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517। गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी सावन 30 गते शनिबारको दिन
0: बेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार। समय बिहान 11 बजेदेखि। स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
3: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छैन।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053000450।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: ए राम लौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेक का साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया।
1: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
3: भुरिगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरिगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरिगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्डलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरिगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरिगाउँ बजार बर्दिया।
4: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
5: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
1: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरिगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9842511।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: राजनीति 2083 साल श्रावण महिनाको आज 23 गते हो। आज विशेष दिन आज 23 गते शनिबार रहेको छ। तदनुसार ईस्वी सन 2026 आज अगस्त 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। जिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज श्रावण महिनाको कृष्ण पक्ष आज परम पवित्र पावन दिन सूर्य उदयमा हेर्दाखेरि आजको दिनमा विशेष गरी दशमी तिथि देखिन्छ। 13:46 दिनको 11:01 तदुपरान्त भने एकादशी रहनेछ। रोहिणी नक्षत्र 24:01 दिनको 3:07 ध्रुवयोग 6:45 वबकरण 40:43 आज आनन्द युगमा श्री वत्स युग रहेको छ। आजको दिनको समय 33:08 बिहान सूर्योदय 5:31 जाँदा भयो। साँझ सूर्यास्त 6:46 जाँदा रहनेछ। आज विश्व भू संरक्षण दिवस रहेको छ भने भोलि कामिका एकादशी व्रत रहेको छ। कामिका एकादशी व्रतमा जसले योभन्दा पहिलेको एकादशीमा हरिशयनीमा तुलसी सार्न पाउनु भएन, जुठो परो, सुत्केरा भयो, अथवा घरमा कोही परिवार हुनुहुन्थेन, सम्भावना भएन, के भयो, राख्नु भएन भने भोलि कामिका एकादशीको दिन पनि तुलसीको मठमा तुलसीको बिरुवा रोप्न सक्नुहुनेछ। अब ग्रह गोचरको पालो। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन्, चन्द्रमा वृष राशिमा, मंगल मिथुन राशिमा छन्, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा छन्, त्यस्तै गरेर शुक्र कन्या राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको लागि भने वृष राशि रहनेछ। रात्रिको 4:18 तत्पुरान्त जन्मिने जातकको भने मिथुन राशि रहनेछ। अब पालो तपाईँको दिनले के भन्छ, ग्रहलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सफल युक्त बन्न सक्ने युग रहेको छ भने काम आजको दिनमा सकारात्मक रहनेछ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज मेष राशिलाई संकेत छ। लामो दूरीको यात्रामा सहज हुनु आजको आवश्यकता रह्यो। आज तपाईँको प्रशंसा सबैले गर्नेछन्। सरकारी जागिरमा भने उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो छ। मिथुन राशि हुनेको लागि 12 चन्द्रमा लग्नमा मंगल, यसले गर्दा अलिकति रिस कड़ा हुन सक्छ। त्यसमा पनि धनस्थानको सूर्यले शेयर बजारमा कारोबारमा पैसाको कारोबार लेनदेनमा विशेष ध्यान नदिए घाटा बिहोर्नु पर्ने सम्भावनाको योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरू सहज हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। सिंह राशि हुनेको लागि काम सफलतामा जाने खालको योग रहेको छ। उन्नति राम्रो छ। तपाईँको लागि लामो दूरको यात्राहरूमा पनि सहज हुने आजको राशिमा संकेत छ। लग्नमा शुक्र सातौं घरको शनिले गर्दा प्रेममा सफलता मिल्नेछ। यात्रा गर्दै हुनुहुन्छ, यात्रामा भने केही कठिनाईहरू भोग्नु पर्ने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु तपाईँको लागि शुभ हुन सक्ने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658

0: 98 142 73 61।
1: पुनश्च सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: राशिफलमा तुला राशिको लागि दिन सकारात्मक बन्दै जाने योग छ। मान्यजनको आशीर्वाद पनि राम्रै मिल्ने योग छ। दाजुभाइबाट सहयोगको अपेक्षा राख्नु तर पूर्ण भरोसा भने आज नगर्नु। दिनमा संकेत छ।
1: वृश्चिक
2: राशि हुनेको लागि चौथो चन्द्रमाले दाजुभाइसँग मनमुटाव वृद्धि गराउँछ। पञ्चम स्थानको शनिले सन्तानबाट अपेक्षा रहित कामहरूमा संगतहरूबाट विशेष ध्यान नदिएको देखिन्छ। काममा सकारात्मक हुनको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। काममा सकारात्मक ऊर्जा प्राप्त रहने योग देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा छ। लामो दूरीको यात्राहरूबाट पनि सहज हुने संकेतहरू देख्न सकिएको छ भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तको लागि योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने आजको राशिबाट संकेत देखिएको छ भने इष्टमित्रहरूबाट पनि साथ र सहयोगको अपेक्षा गरिन्छ। कुम्भ राशिको लागि दिन सकारात्मक बन्दै जाने योग रहेको छ। अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। लामो दूरको यात्राहरूबाट सहज हुनेछ। काममा सकारात्मक ऊर्जा प्राप्तको लागि दिन आजको राशिबाट संकेत मीन राशिलाई ग्रहमा संकेत देख्ने योग रहेको छ।
0: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 61।
1: पुनश्च सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा रहेर तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं र हामी प्रत्यक्ष रूपमा आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ। आफ्नो आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा सम्पर्कमा तपाईँ हामीसँग रहेर धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँ लिन सक्नुहुनेछ र हामीसँग भएका विशेष कुराहरूलाई हामीसँग जोडिएर हामीसँग भएका विभिन्न जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा हामी सम्पर्कमा रहने प्रयास गरिरहेका छौं। यतिखेर हामीसँग तपाईँ सीधा सम्पर्कमा आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न जानकारी दिन सक्नुहुन्छ। कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? यतिखेर
1: म शङ्खुवा सभाको पाँच पनुवानाबाट महेन्द्र पुरी हजुर।
0: महेन्द्रजी आरामै हुनुहुन्छ? ज्यानलाई ठिकठाक छ?
1: आरामै आरामै।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
1: शङ्खुवा सभा
0: रेडियो शङ्खुवा सभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो नानीको।
0: नानी भनेको छोरा कि छोरी?
1: छोरी।
0: फेरि पूर्वतिर त छोरालाई पनि नानी, छोरीलाई पनि नानी हो नि त, होइन?
1: होइन, हामी त छोरीलाई चाहिँ नानी, हजुरलाई छोरालाई चाहिँ बाबु।
0: ए, भन्नु त तपाईँको छोरीको साल महिना गते समय भनिदिनु त।
1: 76 साल। साउन 6 गते सोमबार।
0: साउनको 6 गते सोमबार
1: 9:42 मोरङको विराटनगर नोबेल हस्पिटलमा।
0: बिहान कि बेलुकाको हो यो?
1: यो बिहान।
0: बिहानको मोरङ जिल्लामा भयो। के बार भयो अरे तपाईँको छोरीको जन्म?
1: सोमबार। सोमबार
0: सोमबार। राशिको नाम दुर्गा हो, मिन राशि हुन्छ हो?
1: हजुर हजुर।
0: नाम पनि त्यही राख्नु भएको छ नि है अहिले?
1: त्यही त, हजुरले बनाउनु भएको चिना त 77 सालमा यही सङ्कट
0: भएर। ए ल, दुर्गा नाम आयो। मैले त्यसो भने यो चिना हेरिसकेको छु भने मंगलबारको दिन व्रत बस्नु भनेको थिएँ है। 18 वर्षसम्म शनि छ, शनिको शान्ति गर्नु, स्वास्थ्य भयङ्कर बिग्रिन्छ, आमालाई पनि रोगी बनाउँछ भनेको थिएँ हो।
1: के भनेको थियो त्यो नि? अब तपाईँ अब गरिएन।
0: अनि तपाईँको छोरी हेर्नु त यो
1: हजुर
0: हजुरको पत्नीको कतै अपरेसनहरू भयो कि कतै दुख्ने पोल्ने भइरहेको छ?
1: खै अब त्यो त के छ अब अनि गुरुदेव
0: हजुर,
1: यो नानीले के भयो? यो चिनाले के भन्छ? दुईटा बाउ भन्छ कि दुईटा आमा भन्छ कि? यसो
0: छ, यो के छ भने आमाको घरमा शनि ग्रह गरेर बसेको छ, बाउको घरमा गएर राहु गरेर बसेको छ, होइन? अनि राहु र केतुको सम्भावना, बाबु र आमाको सम्बन्ध राम्रो हुँदैन। एउटा मैले के भनिरहेको छु भने यो बच्चाकोबाट शनि चलिरहेको छ, यो बच्चाकोबाट 18 वर्षसम्म शनि छ, शनि आमाको घरमा गएर बसेको छ, आमालाई राम्रो छैन। अब स्वास्थ्य बिग्रेन भने पनि तपाईँको भोलिको दिनमा सम्बन्ध बिग्रियो अथवा सम्बन्ध छुट्यो भने पनि आमालाई पिरेकै मानिन्छ क्या त्यसलाई, बुझ्नुभयो कि भएन?
1: बिग्रिसकेको हजुर।
0: अनि यो सबै कुरा गर्नु त हजुरले भनेपछि कुहीँ लाएर शान्ति गर्नु पर्दैन त?
1: खै केही गरिएन, तपाईँले त गोरु बर गोरु जुरोमा समातेर काम गर्नु पर्छ भन्नुभएको थियो 77 सालमै।
0: हजुर, अनि किन गर्नु भएन?
1: यहाँनिर त खै कहीँ त्यस्तो विधि नै थाहा रहेन रहेछ, अब गरिएन, अब हाम्रो बिग्रिसक्यो।
0: अनि बर वाक्स दान गर्नुपर्छ भनेर चाहिँ त्यहाँका गुरुहरूलाई थाहा रहन्छ?
1: यहाँनिर अब विधि नै थाहा छैन अरे।
0: अनि थाहा छैन भने त हामीसँग आउनु पर्छ नि, हामी गराउँथ्यौँ नि। भइगयो सकिगयो, फेरि पनि सकिन्छ, फेरि पनि गर्नुहुन्न। अहिले पनि शनि चलिरहेको छ, यो शनिको लागि एउटा कवचहरू धारण गराइदिनु, मंगलबार व्रत सधैँभरि राख्ने काम गर्नु होला है। हजुरको घरमा चाहिँ यो भनेको यो छोरीकोबाट तपाईँको घरमा छोरीको दशम घरबाट पिताजीको घर हेरिन्छ। यो घरबाट चाहिँ के देखिन्छ भने राहु भएर बसेको छ। राहु र शुक्र सँगै हुँदाखेरि बाहुसी फेरादी एकवरेकुरो पनि हुन्छन्, तर धर्ममा असाध्य विश्वास गर्नेवाला हुन्छन्, सबैलाई माया गर्नेवाला हुन्छन् भन्छ हो त।
1: खोइ अब धर्म त अब के अब धर्म बस्ने त हामी धर्मले गर्दो रहेछ हामी।
0: तपाईँले ठ्याक्कै उल्टो बुझ्नुभयो। के गर्नुभयो अहिलेसम्म धर्म? धर्मै गर्नु भएन अनि गुरुले भनेको मान्नु पनि भएन अनि हामी कसरी गर्दैन त? भनेको नमानेर हो नि त। हजुरहरूलाई हजुरहरूलाई एउटा फुलको थुङ्गो लिएर भगवान्लाई अर्पण गर्ने बित्तिकै संसारै हुन्छ भन्नुहुन्छ। खर्च गर्नु पर्नु राम राम राम त बाहुनलाई दिनुभन्दा त बरु आ भनौँ अहिले आफ्नो गएन जिन्दगी अब त्यस्तै हुन्छ हो क्या भन्नु त। त्यही भएर अहिले पनि केही बिग्रे होइन शनिको शान्ति फेरि अब कम्तीमा अब त राम्रो होस् न। अब राम्रो गर्नको लागि शनिको शान्ति गर्ने, शनिको पूजा पाठहरू गर्ने, शनिका कवचहरू लगाउने, मंगलबारको दिन व्रत बसेर गणेशको पूजाहरू गर्ने, हनुमानको पूजाहरू गर्ने कामहरू गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी रहेका छौं। कर्म अधुरो भयो भने यस्तै गरी धेरै मान्छेहरूको ग्रहहरू बिग्रिन्छन्, त तपाईँहरूलाई भनिरहनु पर्दैन। हामीले त्यसो भएको हुँदा तपाईँहरू प्रत्यक्ष रूपमा जोडिँदै हामीसँग भएका विभिन्न लाभहरू तपाईँ लिन सक्नुहुन्छ। चिना हेराएर मात्रै भाग्य चम्किँदैन। चिनामा भएका कर्महरूलाई तपाईँले भनेको मानेर गर्नुभयो भने अनि बल्ल तपाईँहरूलाई राम्रो हुने हो है। यस्तो कुरामा तपाईँले एकदम ध्यान दिनुपर्छ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे। हजुर ए प्रभु। राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर? को बोल्दै हुनुहुन्छ हजुर?
2: म दमनपुरदेखि कल्पनाबाट बोलिरहेको छु गुरु। हिजो पनि कल क्याच्नु।
0: कहाँदेखि अरे? डडेलधुराबाट। ए अँ हिजो आउनु भएको थियो खास के जिल्ला सोध्दा सोध्दै फोन काट्यो है। हिजो के तपाईँकोमा ब्यालेन्स भइएको रहेछ? फोन लाग्छ होइन। ल भन्नु त, साल महिना गते समय कसो हेर्न चाहनुहुन्छ?
2: बहिनीको 2062 साल वैशाख महिनाको 9 गते शुक्रबार बेलुकी 3:45
0: तिन बजेर 45 मिनटमा बेलुकी भनेको राति साँझतिर दिउँसो बासा भन्दा सन्तमतिर होइन। कुन जिल्लामा भयो जन्म? बैतडी जिल्लामा। 2062 सालको वैशाखको 9 गते के बार थियो? दिउँसोको समय हो नि त। 3:45 भनेको दिउँसो त पर्यो नि, घाम हुँदै घाम अस्ताउने बेला होइन। तपाईँको बहिनीको नाम हस्ता नक्षत्रको दोस्रो पावबाट नाम जोड छ, सबाट पेड चिरेको सबाट नाम जोड छ। शशिकला कन्या राशि हुन्छ, लग्न सिंह, असाध्य एकोरी, असाध्य घमण्डी, असाध्य के भन्ने अब ग्रह बिग्रिएको छ, प्रेम मजाले परेको छ, प्रेममा धोका पाइन्छ, दुईटा तिनटा बिहा हुने सक्ने सम्भावना छ, लाउन खान असाध्य मन लाग्ने तर काम गर्न असाध्य अल्छी हो। अहिले न पढाइ राम्रो छ, न संगत राम्रो छ। राहु भन्ने ग्रह चलेको छ, राहुको शान्ति गर्नुहोला। बिहिबारको दिन व्रत बस्नुहोला। भोलिका दिनमा वैवाहिक जीवन पनि राम्रो छैन, विशेष ध्यान दिनुहोला। ग्रहको शान्तिहरू गर्ने है, ग्रहको शान्ति गर्ने, ग्रहको पूजा पाठहरू गर्ने धेरै कुरामा राम्रो हुन्छ है त। यो गुरु चन्द्रलेको शान्ति गर्ने, राहु भन्ने ग्रहको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, चन्द्र ग्रहण योगको शान्ति गर्ने, बिहिबार पूर्णिमा व्रत बस्ने, उपासनाहरू गर्ने, संगत एकदमै बिग्रिएको छ, केटाहरूसँग बोल्न हुँदैन, प्रेम गर्न हुँदैन भन्ने, बिहा भइसकेको छ भने झगडा गर्न हुन्न भन्ने है त। मैले भनिसकेँ त पढाइको लागि राम्रो छैन क्या है त। अहिले छुट्यौ? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागेका छौ। हामी कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म भोजपुरबाट सन्तोष छत्री।
0: भोजपुरबाट सन्तोषजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: म हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कमा सुन्छु।
0: कुन ठाउँमा हुनुहुन्छ तपाईँले?
3: अहिले भोजपुर, हामी यता हेलाउँछ भन्ने ठाउँ।
0: ए ए लु त, अहिले साल महिना गते समय भन्नु त?
3: मेरो जन्म मिति 2055 साल पुस 2 गते बिहिबार।
0: हजुर।
3: बिहिबार बिहानको 8:01।
0: 8:01 कुन जिल्लामा भयो जन्म चाहिँ?
3: भोजपुर जिल्ला।
0: भोजपुर जिल्लामा। यो हजुरको आफ्नै हो?
3: हजुर, मेरै हो।
0: 55 सालको पुष महिनाको 2 गते 8:01 बिहान। राशिको नाम नुबाट नाम आउँछ है, नूतन नाम राख्नु होला, वृश्चिक राशि हुन्छ। तपाईँ पुषको कृष्ण पक्षको चतुर्दशीमा जन्मिनु भयो, त्यसको शान्ति तुरन्तै गराउनु होला। राजिक परेको छ, असाध्य राम्रो भाग्यमानी मान्छे, तर घरमा पितृले सताएछन्। घरमा तर्साउने, घरमा अकालमा मृत्यु भएको मान्छेले दुःख दिने, के त्यस्तो समस्याहरू छ?
3: हजुर,
0: घरमा सत्ताहरू लाउनु भएन भने गरिरहेको कामहरू पनि एकदम अशुभ हुन्छ। अहिले संकटा भन्ने ग्रह चलिरहेको छ, शान्ति गराउनु सामान्य हो, राम्रो छ, आमदामी राम्रो हुन्छ, भोलिको दिनमा उन्नति प्रगति राम्रो छ। 30 वर्ष कटेपछि घर घरहरू किन्ने होइन, राम्रो उन्नति प्रगति गर्ने खालको युग देखिन्छ है त।
3: हजुर, अनि स्वास्थ्य अवस्थाको बारेमा नि हेर्दैन?
0: स्वास्थ्य अवस्थाको बारेमा चाहिँ यो संकटहरूले दुःख दिन्छ, 22 वर्षदेखि दुःख दिइरहेको छ, अहिले पनि दुःख दिइरहन्छ है।
3: हजुर हजुर।
0: अरू केही?
3: अरू अब शुभ अङ्क शुभराम।
0: सबैभन्दा राम्रो 5 अङ्क राम्रो हुन्छ तपाईँको लागि। शनिबारको व्रत बस्नु होला, पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ, रातो सेतो रंग राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे।
3: राधे राधे।
0: हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरू तपाईँलाई हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142 73601 सीधा रूपमा तपाईँसँग भएका हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142 73601 सम्पर्कमा तपाईँसँग रहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर
4: हजुर, कन्या पूर्वबाट गुन्जन एफएमको श्रोता तीर्थराज शर्मा बोलिरहेको छु।
0: गुन्जन एफएमबाट कार्यक्रम सुन्नुहुन्छ, चन्द्रनिगापुर रौतहट जिल्लामा होइन?
4: हजुर।
0: दैनिक रूपमा कार्यक्रम बजिरहेको छ, कहिले कहाँ बज्दैन, केही छन् जनगुनासाहरू? बजिरहेको छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोराको बारेमा।
0: हजुर भन्दिनु त, साल महिना गर्दै समय
4: 2040 साल असार 14 गते मंगलबार दिउँसो 16 बजे।
0: 16 पनि बज्छ र कहिले कहीँ? ठ्याक्कै 16 बजे हो?
4: 16को अर्थ
0: ठ्याक्कै 16 हो भन्नु खोजे मैले।
4: हजुर, ठ्याक्कै 16।
0: कुन जिल्लामा भयो जन्म?
4: सिन्धुली जिल्ला।
0: सिन्धुली जिल्ला। हजुरको नाम के अरे?
4: तीर्थराज शर्मा।
0: तीर्थराजजी, उहाँ सिन्धुलीबाट झर्नु भएको तपाईँहरू?
4: होइन, हामी हजुर सिन्धुलीबाट पठाइहरूतिर ग्रहले यतातिर पठाइदियो
0: है। राम्रो छ त अहिले होइन? तपाईँलाई तराई चाहिएको तराईमा आउनुहोस्, ठाम त सिन्धुली पहाड चिसोको हिसाबले उहाँ राम्रो थियो नि होइन? खानपिनको हिसाबले, वातावरणको हिसाबले त उहाँ राम्रो, तराई त खेतीपाती त राम्रो हुन्छ होइन? धान त टन्नै फल्छ होइन? कति बिघा किन्नुभयो आएर? राम्रो राम्रो, 25-26 कट्ठा। अनि हामी यहाँ 25 झुर छैन, तपाईँको 25 कट्ठा छ नि त। रपन तपाईँहरू दान गर्न कहिले अग्रसर हुनु भएन अनि को हो यो मान्छे? 40 सालको मान्छे को हो? 40 साल असारको 14 गते मंगलबार 4 बजे दिउँसो खेमराज नाम आउँछ, मकर राशि हुन्छ, लग्नमा बृहस्पति, लग्न स्थिति बृहस्पति अध्यापकको बाबा, घरमा पितृले यति धेरै सताएका छन्, लग्नमा बृहस्पति असाध्य राम्रो उन्नति प्रति राजा बन्ने मान्छे हो, तर अष्टम स्थानमा गएर शनि सूर्य राहु बुध चतुर्ग्रह योग बनेर अष्टम स्थानमा गएर बसेका छन्। हड्डीमा समस्या आउँछ, खुट्टामा समस्या आउँछ, होइन खानेकुरामा एकदम धेरै ध्यान दिनुपर्छ, नभएखेरि कुलतबाट फल्न सक्छन् है। अहिलेको लागि 43 वर्ष हुनुभएको छ, 43 वर्षको उमेरमा बृहस्पति भन्ने ग्रह, शनि भन्ने ग्रह चलिरहेको छ। शनिको शान्तिहरू गर्नु, पूजापाठ गर्नु, कामहरू राम्रै हुन्छ, पैसा राम्रो कमाउँछन्, तर पितृको शान्ति गर्नु पर्यो। को छ अकालमा? ठ्याक्कै तपाईँको घर परिवारमा अकालमा मृत्यु भएको मान्छे भनिदिनु लु। हजुरको बुवाहरू, तपाईँको दाजुहरू, तपाईँको
4: हजुर कुनै पनि अकालमा मृत्यु हुनुभएको छैन।
0: अकाल भने के हो?
4: अकाल भनेको व्यस्त जीवन, व्यस्तको आत्महत्या गरेर भन्नु न,
0: आत्महत्या गर्नु, रोगी भएर मर्नु, भनौँ न बेलैमा उमेरमै मान्छेले चाहिँ केही गर्छु भन्दा भन्दै बित्नु, होइन कहिले काहीँ पानीमा डुबेर पनि मर्छ।

0: भन्छौँ वास्तु दोषको शान्तिले गराउनु, सूर्य ग्रहण योग अंगारक योगको शान्तिले गराउनु, सूर्यलाई दैनिक रूपमा जल चढाउन लाउनु, अनि विशेष गरी चाहिँ शनिको शान्ति गर्नु धेरै कुरामा राम्रो हुन्छ। महामृत्युञ्जयको जप गर्नु, मंगलबार र आइतबार लसुन प्याज माछा मासु खानु हुँदैन है त।
1: ठिकै
0: छ,
1: हजुर।
0: छोरासँगको सम्बन्ध ठिकै छ, अब बाबुआमा झगडा गर्ने कुरा आफ्नो हजुरको चिनामा रह्यो, छोराको चिना हेर्दा राम्रो, अलिकति छोराको ग्रहमा पितृहरूको दोष देखिएको छ, शान्ति गर्नु, वास्तुको दोष देखिएको छ, शान्ति गर्नु, पूजा पाठ गर्नु, होइन, राम्रो हुन्छ है त।
1: अनि गुरु आयु
0: लामे हुन्छ, 7-3 पर्दैन। सन्तान पनि हुन्छ, छोरा पनि हुन्छन्, छोरी पनि हुन्छ, अब कति हुन्छन् भने चाहिँ नसोध्नु होइन,
1: छोरी मात्रै
0: भाइ। अब तपाईँले पितृको शान्ति गर्नु पर्यो नि, घरमा सत्ता लाउनु त, अनि छोरी भएन, छोरा भएन भने बल्ला मलाई भन्नु, मैले भनिसके त, तपाईँको घरमा पितृको दोषले धेरै कुरामा रोकेको छ है, छोरो पक्का ग्यारेन्टी 99%, है, अरू केही छ? राधे राधे। हामी कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ विभिन्न रेडियो स्टेशनहरूबाट र हामी तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी 98-4-53-97-658 र 98-1-42-73-601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कार्यक्रममा एकैछिन पालो भएको छ छोटो विश्रामको, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98-453-97-658 98-142-73-601
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई स्वागत गर्दै उपस्थित म भइसकेको छु। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98143761 सीधा रूपमा हामी धेरै भन्दा धेरै तपाईहरूसँग भएका जानकारीहरू हामी तपाईँलाई दिइरहेका छौं। तपाईँहरू हामीलाई भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98143761 सीधा रूपमा हामी तपाईँसँग भएका धेरै भन्दा धेरै जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामीसँग केही कहिलेकाहीँ बाधा अर्चनाहरू आइपर्छन्। अब केही दिनको लागि रेडियो प्रतिभा सुन्नु हुने श्रोताहरूले धेरै दिन प्रतीक्षा गर्नुपर्ने भयो। 8-10 दिनको लागि रेडियो वर्दीवासमा विशेष कारणवश त्यहाँबाट रिखर प्रसारण कार्यक्रम भइरहेको छैन। 8-10 दिन पछाडि स्वतः रूपमा त्यहाँबाट कार्यक्रम प्रसारण रहनेछ। आज कमेन्ट खासै आएको छैन। राधेश्याम गुरु म सुन्दैछु सनातन रेडियो नेटवर्क भन्नुभएको छ, एउटा कमेन्ट मात्रै आएको छ, कसले लेख्नु भएको हो नाम भने खुलाउनु भएको छैन। हामी प्रत्यक्ष रूपमा जानकारी दिउँ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको तपाईँलाई हामी जानकारी दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता शङ्खुवा सभाबाट हजुरको शुभ नाम के पर्यो होला? हजुर के गुरुङ भन्नुभयो? कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ? शङ्खुवा सभा जिल्लाको हजुर, मैले हजुरको आवाजै बुझिन, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले तपाईँ कुन ठाउँमा हुनुहुन्छ? तपाईँ कुन ठाउँमा हुनुहुन्छ अहिले? ठ्याक्कै
1: अहिले त काठमाडौँमा छ।
0: काठमाडौँमा अनि ए काठमाडौँमा कार्यक्रम सुन्नु भएको छैन तर कार्यक्रम आउँछ भन्ने थाहा थियो
1: हो?
0: लु भन्नु त, साल महिना गते समय भन्नु त। कसको हो यो?
1: मेरो छोरो।
0: कति साल अरे?
1: सर 67 साल 8 दिन गते आइतबार।
0: 3 गते भन्नुभयो तर कुन महिना? महिनाको नामै बुझिएन हजुर।
1: असो महिना।
0: असोजको महिना हो
1: हजुर।
0: असोजको महिना 3 गते के बार थियो?
1: आइतबार।
0: कति बजे भयो जन्म?
1: 3 बजे
0: बिहानको 7 बजेर कति मिनटमा भयो जन्म? 25 कि 30? कुन जिल्लामा जन्म लागेको तपाईँको छोरा चाहिँ? काठमाडौँ जिल्लामा जन्मिनु भयो। 2067 साल असोजको 3 गते आइतबार मैले ठिकै भन्दैछु? 7:30 जन्म भयो। राशिको नाम खुबाटा खुम कुमार नाम आउँछ। मकर राशि हुन्छ। द्वादशीको दिनमा जन्म भएको छ। लग्नमा शनि सूर्यको योग छ। असाध्य एकहरू असाध्य दिदी पढाइमा असाध्य कमजोरी छ। अहिले राहु भन्ने ग्रह चलिरहेको छ। आमा असाध्य रोगी बनाउने कुण्डली बनाएको छ। यसलाई विशेष ध्यान दिएर अगाडि बढ्नुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू के छ? विवाहको लागि राम्रै छ। अहिले राहु भन्ने ग्रह चलिरहेको छ। यो राहुको शान्तिहरू गराउनु, राहुको पूजा पाठ गराउनु अनि बल्ल राम्रो हुन्छ। अहिले विशेष गरी पढाइको लागि एकदम कमजोरी छ है। अहिले यो तपाईँको छोरालाई उल्का पनि चलेको छ 15 वर्षदेखि। तपाईँको छोरा कति वर्ष हुनुभयो अहिले? 16 वर्ष।
1: हजुर,
0: 16 वर्षको छोराको लागि अहिले विवाह हेरौँ भन्दा पनि अहिले ग्रहलाई हेरौँ, राहु उल्काको शान्तिहरू गरौँ, पूजा पाठ गरौँ, राम्रो हुन्छ है त। विदेशको लागि त राम्रो छैन अहिले, ग्रहहरू बिग्रेको समयलाई पनि भने राहु उल्का ग्रह चलेको छ, पैसाहरू फस्न सक्छ, डुब्न सक्छ, विशेष ध्यान दिनुपर्छ। ग्रहलाई शान्तिहरू गराएर ग्रहको पूजा पाठहरू गराइसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। सरकारी जागिरको लागि ठिक छ, तर अहिले ग्रहहरूलाई शान्ति गर्नु भएन भने अहिले कामहरू बन्दैन, विशेष गरी शान्तिहरू गरेर पूजा पाठहरू गर्नुभयो भने राम्रो हुन्छ है।
1: विदेशको लागि राम्रो छैन है,
0: ग्रहहरू बिग्रिएर राम्रो छैन भएन नि, ग्रह शान्तिहरू गर्नुभयो भने राम्रो हुन्छ। अहिले यो राहु उल्काले पैसाहरू डुबाउने, पैसाहरू फसाउने कामहरू बिगाउने हुन्छ, बिगार्ने हुन्छ है।
1: हजुर,
0: खुबाट नाम आउँछ, मकर राशि हुन्छ। खुम्बहादुर, खुबाट खुम्बहादुर खुसीलाल नाम आउँछ, मकर राशि हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 हामीसँग तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे। हजुर,
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? बजाङबाट। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ बजाङमा यतिखेर ममताजी? रेडियो सेरोफेरोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: आज मेरो भतुको बारेमा, मेरो दाइको छोराको बारेमा।
0: भतुको बारेमा साल महिना गते समय भनिदिनु त।
2: 2066 महिनाको 14 गते सोमबार बिहान 10 बजे।
0: ठ्याक्कै 10 बजे हो?
2: ठ्याक्कै 10 बजे।
0: कुन जिल्लामा भयो जन्म?
2: बझाङ जिल्लामा।
0: तपाईँको भतु हो?
2: हजुर हजुर।
0: 66 सालको वैशाख 14 गते 10 बजे बिहान। राशिको नाम एकदेव नाम आउँछ, वृष राशि हुन्छ। स्वास्थ्य बिग्रिरहेको चिना छ, पढाइमा असाध्य राम्रो अब्बल केटो हो, राम्रो हुन्छ है। अहिले संकट भन्ने ग्रह छ, घरभन्दा बाहिर बस्ने, विदेश जाने खालको एकदम राम्रो भाग्य छ। धेरै ठुलो मान्छे बन्छ, पैसा धेरै कमाउँछन्, आत्तिनु पर्दैन। मामली घरमा अलिकति पितृहरूको दोष परेको देखिन्छ, तपाईँको भाउजूको अथवा बुहारीको माइतमा त्यस्तो केही समस्याहरू छन्, एकचोटि घरमा सल्लाह गर्नुहोला। अनि अहिले राहु र संकट चलिरहेको छ, सामान्यतया शान्तिहरू गरेर अगाडि बढ्नुहोला, भइहाल्छ, राम्रो छ। त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन है। अरू के छ? हजुर हो, अरू केही छ कि? घरको वास्तुको लागि ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू राम्रै छन् है। अहिले सुटिन्छु ल, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, बझाङबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग प्रत्यक्ष कुराकानी गरिरहेका छौँ, दिनैभरि यिनै नम्बरमा फोन गरेर हामीलाई भेट्न सक्नुहुनेछ। र आज हामी भरतपुरमा रहेका छौँ, भरतपुरमै पनि भेट गर्न सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान समयको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कोही हुनुहुन्छ, स्वागत गरिहाल्ने। राधे राधे। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? मिना फुयाल, मिना पौडेल अर्घाखाँची जिल्लाबाट। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ? दैनिक रूपमा सुन्नु भएको छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको हो? दैनिक रूपमा सुन्नुहुन्छ भनिदिनु त, साल महिना गते समय?
2: 2061
0: साल। 31 गते
2: 24
0: गते कति बजे
2: बिहिबार
0: कति बजे
2: 5:30
0: साँझ हो कुन जिल्लामा जन्मिनु भयो
2: रूपन्देही
0: यो हजुरको आफ्नै जन्ममिति हो छोरीको तपाईँको छोरीको लागि तारा देवी नाम आउँछ तुला राशि हुन्छ के नाम हेर्ने गर्नु भएको छ गुरुबाहरूले तारा देवी तुला राशि रुन्ची स्वभाव है पिच्चिका रोइहाल्ने केही भन्नु भने भन्ने रोइहाल्ने होइन अहिले 22 वर्षको उमेरमा शनि भन्ने ग्रह चल्याएको छ शनिले घर बस्न मनै गराउँदैन फेरि यो तपाईँको कुण्डलीमा तेस्रो भावको शनि छ यो कर्मको पनि मालिक हो भाग्यको पनि मालिक हो है एकदम कम बोल्ने स्वभाव हुन सक्छ है तर धेरै कुरामा भाग्य चम्किने खालको योग छ है अलिकति के छ भने ग्रहलाई दोषयुक्त ग्रह देखिन्छ अहिले शनिहरूको सामान्य शान्ति गर्नु महालक्ष्मी परेको छ यो छोरी जन्मिसकेपछि तपाईँलाई पैसाको अभाव अन्नको अभाव घरमा कहिल्यै पनि भएन 61 सालदेखि है राम्रै छ र पनि शान्तिहरू गरेर पूजापाठहरू गर्नु राम्रो हुन्छ अंगारक युग चन्द्रग्रहण युगको शान्ति गर्ने मंगलबार पूर्णिमाको दिनमा व्रत उपासना गर्नु अझ धेरै उन्नति हुन्छ सातौं सूर्य छ अहिले वैवाहिक जीवनमा चाहिँ ठ्याक्कै विवाह राम्रो हुन दिँदैन विवाहमा केही न केही दोष आउने भोलिको दिनमा दुईटा तिनवटा विवाह हुने अथवा वैवाहिक जीवनमा केही न केही समस्या आइपर्ने खालको योग छ है त वैवाहिक जीवन राम्रो छैन अरू अब अरू कुरामा राम्रै छ पढाइ लेखाइमा राम्रै हुन्छ शान्तिहरू गर्नु पूजापाठहरू गर्नु राम्रो हुन्छ है सरकारी जागिरमा पनि राज्य परेको छ सप्तम स्थानमा तर त्योभन्दा राम्रो छ यो मान्छेलाई महालक्ष्मी परेको छ कि व्यापारमा लगाइदिने कि चाहिँ विदेशतिर पठाउनु भयो भने राम्रो हुन्छ है हजुरको आवाज अलिक क्लियर बोलिदिनु न मैले अलिक भर्खरै त्यही भने त व्यापारमा राम्रो छ कि विदेश राम्रो छ भने सरकारी जागिर भन्दा त्यस्तो कुरामा राम्रो हुन्छन् अहिले छुट्टिन्छु राधे राधे स्वास्थ्य अवस्थामा ठिकै छ रगतमा समस्या आउँछ दाहिने खुट्टा दुखिरहने देब्रे हातमा झमझम झमझम गर्ने देब्रे हातको यो के भन्छ फेदलाई यो देब्रे हातको कुमकुमतिर अलिकति केही न केही समस्या आउन सक्छ ख्याल गर्नु है वैवाहिक जीवनमा दोष लाग्छ एकदम ख्याल गर्नुपर्छ यति भने तपाईँहरूलाई यही भएर मैले कपीमा लेख्नुहोस् भनेको त्यही कुरा दोहोऱ्याएको दोहोऱ्याएको घरमा हजुर मैले अनि पढाइको लागि त राम्रो भनिसके त मैले मैले यो पनि भनिसकेँ अलिकति ग्रहमा दोष परेको छ शान्ति गराउनु राम्रो हुन्छ अहिले पनि भनिसकेको छु मैले
2: घरको
0: ठिक छ अरू के बाँकी छ राम्रै हुन्छ एकदम कम बोल्ने छोरी है बोल्न सकिनु भएन भने रोइदिने बानी राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं 98 453 97 658 र 98 142 73 601 सिधा रूपमा हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं दिनैभरि यिनै नम्बरमा फोन गर्नुहोला आज शनिबारको दिन पनि परेको छ सबैको चिना हामी हेर्छौं दुईटा नम्बर नोट गर्नुहोला 98 453 97 658 र 98 142 73 601 सिधा तपाईँ र मेरो सम्पर्कमा हामी रहनेछौ भोलि एकादशी रहेको छ भोलि एकादशी तपाईँहरूले कामिका नाम गरेको एकादशीको दिनमा तपाईँहरूले यो हरिशयनी एकादशीमा तुलसी रोप्नु भएको छैन त्यो बेला चाहिँ तपाईँलाई भएन, जुठो सुत्केराहरू पर्यो अथवा घरमा हुनुहुन्थेन, विदेशी र हुनुहुन्थ्यो, के थियो समस्या परेको छ अहिले घरमा हुनुहुन्छ भने? भोलि 24 गते आइतबारको दिन कामिका एकादशीको व्रत रहेको छ, भोलिको दिनमा तुलसी रोप्न हुन्छ। रोपिसकेको भक्तहरूले तुलसीलाई अलिअलि पानी राखिदिने अनि यसो गोडेको जस्तो गर्ने, चोखो तपाईँले चाहिँ मलहरू ल्याएर राखिदिने है, त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं नेपालभरबाट एकैसाथमा सुन्दै हुनुहुन्छ। अब आजको लागि कार्यक्रमको लगभग समय सकिसकेको मलाई प्राविधिकबाट जानकारी प्राप्त भइसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ, तबसम्मको लागि भने तपाईँले मलाई आज्ञा दिनुहोस्। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट रेडियोको ध्वनि तरङ्गमा रहनेछ। कार्यक्रम सुनिदिनुभयो धेरै धेरै आभार व्यक्त गर्छु। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि। स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना, 1-2 ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको पहुँच सहज सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई हिजो निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाइ छ। यसैबीच काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 61,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमको तथ्याङ्कमा उल्लेख छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चण्डेश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, श्रीमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम, साईबाबा, एचटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायत सिलिण्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो। सांसदहरू मनिष झा, इन्दिरा राणा, रमेश परसाई, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाह संस्कार खर्च, किसानलाई बाँदरले दिएका दुःख हैरानीदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकका दुःखमा देखिन आग्रह गरेका थिए। रासपा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यङ्ग्यात्मक शैलीमा अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ भन्नुभएको थियो। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य दिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यस्तै सप्तरीमा 91%, धनुषामा 90% रोपाई भएको छ। धनुषामा 43,900 हेक्टर क्षेत्रफलमा रोपाई हुने लक्ष्य रहेकोमा अहिलेसम्म 39,330 हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ।

0: चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेस बाहेकको प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेस सहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। वहाँलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले फोन गरेर बधाई समेत दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नुभएको थियो। जोशीले गएको साउन 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन बैंकिङ मार्फत QR स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रूपियाँका विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रूपियाँका विजेता र 1 जना 10 लाख रूपियाँका विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। अब विदेशको खबर। थाइल्याण्डका प्रधानमन्त्री अनुत्तीर्ण चणविराकुलले बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोर सहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कड़ा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारेमा उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुत्तीर्णले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने ड्यूटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको बीबीसीले जनाएको छ। हिजो भएको घटनामा 14 वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरीको देवीश्रीन स्कूल पुगेका थिए। त्यहाँ पुगेर उनले 5 शिक्षक सहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। यो आक्रमणपछि ती किशोरले आफैलाई पनि गोली हानेका थिए। थाई प्रधानमन्त्रीले यस्ता घटना हुनै नहुने भन्दै पीड़ित परिवारमा दुःख व्यक्त गर्नुभएको छ। थाइल्याण्ड दक्षिण पूर्वी एसियामा नागरिकका हातमा ठूलो संख्यामा बन्दुक रहेका देशमध्ये एक हो। त्यहाँ झण्डै 1.3 करोड़ बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि मध्य लन्डनको एक रात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाड़ीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 वार्डोर स्ट्रीटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लीग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7.23 करोड़ अमेरिकी डलरमा इंग्लिश प्रिमियर लीग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लीगमा 42 गोल गरेका छन्। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो। मर लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। एक दुई ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून ल्याउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
3: केपी पोलिक्लिनिक भुरी गाउँमा हाड़जोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: साउन 30 गते शनिबारको दिन
3: भेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
6: बिहान 10 बजेदेखि
5: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
7: ए नानी कता हिँड्यौ बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चारी स्टोर छ नि।
8: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि। स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
0: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
4: गर्जन सधैँ बाजु छै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: गर्जन छ सधैँ बाजे झैं, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
8: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
8: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
11: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
12: यो साल त ढुक्क भयो है बुढी।
13: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
12: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
14: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
15: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457717।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान लजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरनयुक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
2: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.

हस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाँझै।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।